0: اور آج کی پہلی خبر.
1: اور پہلی خبر سے پہلے اسمال ڈسکلیمر بفور وی گو فردر ان ٹو دا پروگرام لسنرز ویڈ لائک ٹو شیئر ود یو دیٹ دا ویوز اینڈ اوپینینز ایکسپریسڈ بائی ایکسپرٹس ان دس پروگرام آر دیئر اون اینڈ ناٹ دوز آف آکاشوانی. آکاشوانی ایڈوائزز اٹس لسنرز ٹو ڈو دیئر اون ریسرچ اور کنسلٹ اے رجسٹرڈ پروفیشنل بفور ٹیکنگ اینی انویسٹمنٹ ڈیسیژن. وی فردر ایڈوائز آور لسنرز ٹو ایکسرسائز ڈیو ڈیلیجنس اینڈ ریلائی آن دیئر اون ججمنٹ فار ٹیکنگ اینی فائنینشیل ڈیسیژن. And now over to Ambrish.
0: देश के शेयर बाजारों के प्रमुख सूचकांक आज 0.2% की मामूली गिरावट के साथ बंद हुए. सेंसेक्स 151 अंक गिरकर 73,833 पर बंद हुआ, जबकि निफ्टी 53 अंक गिरकर 23,162 पर बंद हुआ. नेशनल स्टॉक एक्सचेंज के मिड कैप इंडेक्स में 0.8% और स्मॉल कैप इंडेक्स में लगभग 0.7% की गिरावट आई. इससे पहले कमजोर ग्लोबल संकेतों के कारण आज बाजार की शुरुआत गिरावट के साथ हुई. कारोबार के दौरान दोनों इंडेक्स ने धीरे धीरे अपनी गिरावट को कम किया और पॉजिटिव जोन में आ गए, लेकिन आखिरी घंटे में बिकवाली के दबाव के कारण बढ़त खत्म हो गई और वे वापस निगेटिव जोन में चले गए.
1: Benchmark domestic equity indices finished today's trading session with moderate losses of 0.2%. The Sensex slipped 151 points to close at 73,833, while the Nifty dipped 53 points to settle at 23,162. In the broader market on the National Stock Exchange, the Mid-Cap 100 Index lost 0.8% and the Small-Cap 100 Index fell nearly 0.7%. Earlier, the markets opened lower today in line with weak global cues. Both indices gradually pared their losses and moved into positive territory during the session, but selling pressure in the final hour erased gains, pushing them back into negative territory.
0: اور سینسیکس میں شامل 30 میں سے 21 کمپنیوں کے شیئروں میں گراوٹ درج کی گئی. سب سے ادھک گراوٹ درج کرنے والی کمپنیوں میں انفو